0: चार रिपोर्ट्स का जायज़ा लेते हुए उनके हवाले से मुनासिब फैसले किए। इनमें कतर फाइनेंशियल मार्केट अथॉरिटी की शिकायत कमेटी की 1 जुलाई से 31 दिसंबर 2025 तक की रिपोर्ट, 5वीं वजारती कॉन्फ्रेंस नो मनी फॉर टेरर और G7 ओ खलीजी ममालिक के वज़रा ख़जाना के मई 2026 में पेरिस में होने वाले इजलास में शिरकत के नतज की रिपोर्ट शामिल थी। इसके अलावा कतर और बांग्लादेश के दरमियान मुश्तरिका लेबर उमूर कमेटी के 7वें इजलास जो मई 2026 में ढाका में मुनक्किद हुआ और आलमी इदारा सेहत की 79वीं आलमी असम्बली के इजलास जो मई 2026 में जिनीवा में हुआ, इसमें कतर की शिरकत के नतज से मुतलिक रिपोर्ट का भी जायज़ा लिया गया। वज़ीर आज़म और वज़ीर ख़ारजा शेख मोहम्मद बिन अब्दुर्रहमान बिन जासिम अल सानी का सऊदी अरब के वज़ीर ख़ारजा शहज़ादा फैसल बिन फरहान बिन अब्दुल्ला अल सऊद और बहरीन के वज़ीर ख़ारजा डॉक्टर अब्दुल लतीफ़ बिन राशिद अल ज़ियानी से अलग अलग टेलीफोनिक राबते हुए। दोनों राबतों के दौरान कतर के सऊदी अरब और बहरीन के साथ तआवुन पर मबनी ताल्लुकात, उन्हें मज़ीद मजबूत बनाने के तरीकों और ताज़ा तरीन इलाकाई सूरत हाल पर तबादला ख्याल हुआ। बातचीत में बिलखसूस कशीदगी में कमी, खित्ते में सलामती और इस्तेहकाम के फ़रोग के लिए सफारती कोशिशों और मुश्तरिका राबता कारी पर भी गुफ्तगू हुई। वज़ीर आज़म और वज़ीर ख़ारजा ने सफारती कोशिशों और ऐसे तमाम इकदाम के लिए कतर की हिमायत का अदा किया जिनका मकसद बहरी जहाज़रानी की आज़ादी को यकीनी बनाना और खित्ते में पायदार अमन के हसूल के लिए एक जामे माहदे की राह हमवार करना है। वज़ीर आज़म और वज़ीर ख़ारजा शेख मोहम्मद बिन अब्दुर्रहमान बिन जासिम अल सानी का ईरान के वज़ीर ख़ारजा अब्बास इराकची और सल्तनत ओमान के वज़ीर ख़ारजा बदर बिन हमद बिन हमूद अल बुसैदी से अलग अलग टेलीफोनिक राबते हुए, जिनमें ताज़ा तरीन इलाकाई सूरत हाल और आबने हुरमत से मुतलिक जारी सफारती कोशिशों का जायज़ा लिया गया। दोनों ममालिक के रहनुमाओं से राबतों के दौरान सल्तनत ओमान और ईरान के दरमियान मुजवज़ा अबूरी फ्रेमवर्क से मुतालिक जारी मुज़ाकरात पर खसूसी तौर पर तबादला ख्याल किया गया। इस फ्रेमवर्क में आबनए हुरमस के ज़रिए मुश्तरिका आर्जी बहरी राहदारी के क्याम और आबनए हुरमस को बारूदी सुरंगों से पाक करने के लिए मुश्तरिका मनसूबे पर अमल दरामद का मुआहदा शामिल है। वज़ीर आज़म और वज़ीर ख़ारजा ने बहरी जहाज़रानी की आज़ादी को यकीनी बनाने वाले हल तक पहुँचने के लिए तमाम सफारती कोशिशों और इकदाम के लिए कतर की हिमायत का अदा किया, जबकि ओमान की सफारती कोशिशों को सराहते हुए कशीदगी में कमी और खित्ते में सलामती और इस्तेहकाम के फ़रोग के लिए उनकी मुकम्मल हिमायत का इजहार किया। वज़ीर आज़म और वज़ीर ख़ारजा ने इस उम्मीद का इजहार किया कि जारी सफारती कोशिशें खित्ते में पायदार अमन के हसूल के लिए एक जामे माहदे की राह हमवार करने में मुआविन साबित होंगी। रियासत कतर ने इसराइली काबिज़ फ़ौज की जानिब से मकबूज़ा मशरिकी बैतुल मक़दस में अक़वामे मुत्तहिदा की फ़लस्तीनी पनाह गज़ीनों के लिए इमदादी इदारे उनरवा के कोलंबिया तरबियती मरकज़ पर धावे की शदीद मज़म्मत की है। वज़ारत ख़ारजा ने आज बयान में इस इकदाम को बैनुल अक़वामी इंसानी कानून की खुली खिलाफ वर्जी और आलमी बरदरी की मर्ज़ी को खुला चैलेंज करार दिया। वज़ारत ने खबरदार किया कि इसराइल की जानिब से उनरवा को मुनज़्ज़म तौर पर निशाना बनाने का मकसद बिलाखिर इदारे को ख़त्म करना और गज़ा मगरबी किनारे उर्दन शाम और लुबनान में लाखों फ़लस्तीनियों को उसकी बुनियादी खिदमात से महरूम करना है। वज़ारत ख़ारजा ने आलमी बरदरी पर जोर दिया कि वह अपनी ज़िम्मेदारियाँ पूरी करते हुए उनरवा की तनसीबात के तहफ़ुज़ के लिए फ़ौरी इकदाम करे और इसराइल के गैर कानूनी इकदाम का सख्ती से मुकाबला करे ताकि उनके तबाहकुन नतज को रोका जा सके। रियासत कतर ने नाइजीरिया की सेंट्रल स्टेट नाइजर में होने वाले हमले की शदीद मजम्मत की है जिसके नतीजे में मुतादिद अफराद हलाक और दर्जनों को अगवा कर लिया गया। वजारत ख़ारजा ने आज बयान में तशद्दुद दहशतगर्दी और मुजरिमाना कार्रवाइयों को मुस्तरद करने के कतर के मुस्तकिल और वाज़ मौक़िफ़ का अदा किया, खा उनके महरिकात या वजूहत कुछ भी हों। वज़ारत ख़ारजा ने मुतासरीन के अहले खाना नाइजीरिया की हकूमत और आवाम से दिली ताज़ियत का इजहार किया और उम्मीद जाहिर की कि अगवा किए गए अफराद महफूज रहेंगे और जल्द अपने ख़ानदानों के पास वापस पहुँचेंगे। रियासत कतर ने जमहूरी शाम की फोर्सेस को शाम के फौजी इदारों में ज़म करने के इकदाम का खैर मकदम किया है। वज़ारत ख़ारजा ने आज जारी बयान में इस पेशरफ्त को शहरी अमन के इस्तेहकाम, सलामती और इस्तेहकाम के फ़रोग और इदारों और कानून की हुक्मरानी पर मबनी रियासत की तामीर की जानिब एक अहम कदम करार दिया। वज़ारत ख़ारजा ने इस मौक़िफ़ का भी अदा किया कि शाम में पायदार इस्तेहकाम और खुशहाली के लिए طاقت کے استعمال کا اختیار صرف ریاست کے پاس ہونا چاہیے، جس کے لیے ایک ایسی متحد فوج ضروری ہے جو تمام شامی عوام کی نمائندگی کرے۔ اس سے شام کی خود مختاری، آزادی اور علاقائی سالمیت کے تحفظ کو یقینی بنایا جا سکے گا۔ اسی کے ساتھ ریاست قطر نے اسرائیلی وزیر دفاع یسرائیل کاٹس کے شامی علاقے میں غیر قانونی داخلے کی بھی شدید مذمت کرتے ہوئے اسے بین الاقوامی سرحدوں کی کھلی خلاف ورزی اور برادر ملک شام کی خود مختاری پر صریح حملہ قرار دیا ہے۔ وزارت خارجہ نے عالمی برادری سے مطالبہ کیا کہ وہ فوری اقدامات کرتے ہوئے قابض اسرائیل کو بین الاقوامی قراردادوں، بالخصوص 1974 کے جنگ بندی معاہدے کی پابندی پر مجبور کرے اور شامی سرزمین پر بار بار کیے جانے والے حملے بند کرائے تاکہ خطے میں ایک مزید کشیدگی اور تناؤ کو روکا جا سکے۔ وزارت نے شام کی خود مختاری، آزادی اور علاقائی سالمیت کے لیے قطر کی مکمل حمایت کا اعادہ کرتے ہوئے شامی عوام کے ساتھ یکجہتی کا اظہار کیا اور ان کے لیے امن، استحکام اور خوشحالی کی خواہش کا اظہار کیا۔ غزہ کے جنوبی علاقے میں اسرائیلی قابض فوج کے ڈرون حملے کے نتیجے میں بدھ کو ایک فلسطینی شہید ہو گیا۔ فلسطینی طبی ذرائع کے مطابق اسرائیلی ڈرون نے خان یونس کے مغرب میں المواسی کے علاقے میں بے گھر افراد کے لیے قائم غیث کیمپ میں ایک خیمے کو نشانہ بنایا۔ قابض فوج کی گاڑیوں نے شہر کے مشرقی علاقے میں بھی فائرنگ کی، جبکہ جنوبی غزہ کی پٹی میں رفع کی جانب اسرائیلی ہیلی کاپٹروں کی فائرنگ میں بھی شدت دیکھی گئی۔ ذرائع کے مطابق گزشتہ اکتوبر میں جنگ بندی کے بعد سے شہید ہونے والے فلسطینیوں کی تعداد 1,303 ہو گئی ہے، جبکہ 4,336 افراد زخمی ہوئے ہیں۔ اسی عرصے کے دوران ملبے تلے سے 814 لاشیں بھی نکالی جا چکی ہیں۔ پاکستانی طبی ذرائع کے مطابق دارالحکومت اسلام آباد میں پاکستان انسٹیٹیوٹ آف میڈیکل سائنسز میں آج صبح لگنے والی آگ کے نتیجے میں جاں بحق نومولود بچوں کی تعداد 15 ہو گئی ہے۔ پاکستانی میڈیا نے اسپتال ذرائع کے حوالے سے بتایا کہ آتش زدگی کے بعد 10 خواتین اور 7 بچوں کو اسپتال سے بحفاظت نکال لیا گیا۔ ریسکیو حکام کے مطابق آگ صبح تقریباً 7 بجے زچاؤ بچہ اور امراض نسواں کے وارڈ میں لگی، جہاں مبینہ طور پر ایئر کنڈیشننگ یونٹس میں دھماکوں کے بعد آگ بھڑک اٹھی۔ روسی صدر ولادیمیر پیوٹن نے شام کے صدر احمد الشرع کے ساتھ آج ہونے والی ٹیلی فونک گفتگو کے دوران شام کے اتحاد، خود مختاری اور سلامتی کے لیے روس کی حمایت کا اعادہ کیا۔ گفتگو کے دوران صدر پیوٹن نے شام کی خود مختاری کو متاثر کرنے والے اسرائیلی حملوں اور خلاف ورزیوں کو مسترد کرنے کے روسی موقف کا بھی اعادہ کیا۔ دونوں رہنماؤں نے خطے کی تازہ ترین صورتحال پر تبادلہ خیال کیا اور اس بات پر زور دیا کہ روس اور شام کے درمیان رابطہ کاری اور مذاکرات کو جاری رکھا جائے تاکہ شام اور پورے خطے کی سلامتی اور استحکام کو بہتر طور پر یقینی بنایا جا سکے۔ سامعین، خبروں کے اس مرحلے میں ایک مرتبہ پھر سماعت کیجیے نیوز ہیڈ لائنز۔ وزیر اعظم و وزیر خارجہ کی زیر صدارت قطری کابینہ کا آج اجلاس منعقد ہوا، جس میں 2026 سے 2027 کے تعلیمی سال کی تیاریوں اور جائیداد ٹوکنائزیشن قانون کی منظوری کا فیصلہ کیا گیا۔ وزیر اعظم و وزیر خارجہ کا ایران کے وزیر خارجہ اور سلطنت عمان کے وزیر خارجہ سے الگ الگ ٹیلی فونک رابطے ہوئے، جن میں تازہ ترین علاقائی صورتحال اور آبن حرمت سے متعلق جاری سفارتی کوششوں کا جائزہ لیا گیا۔ ریاست قطر نے نائجیریا کی سینٹرل سٹیٹ نائجر میں ہونے والے حملے کی شدید مذمت کی ہے، جس کے نتیجے میں متعدد افراد ہلاک اور درجنوں کو اغوا کر لیا گیا۔ اور پاکستانی طبی ذرائع کے مطابق اسلام آباد میں پمز ہسپتال میں آج صبح لگنے والی آگ کے نتیجے میں جاں بحق نومولود بچوں کی تعداد 15 ہو گئی ہے۔ اردو ریڈیو ایف ایم 107 سے آج کا دوسرا نشریہ اپنے اختتام کو پہنچا۔ اسٹوڈیو سے تکنیکی معاون عبداللہ سویدی اور نیوز اسٹوڈیو سے اسماعیل خان کو دیجیے اجازت۔ اپنا خیال رکھیے۔ اللہ حافظ۔
1: اگلا بلٹن صبح 9 بجے پیش کیا جائے گا، سنتے رہیے FM 107۔
2: قطر کا پہلا دیسی ریڈیو اسٹیشن FM 107، دل سے دیسی۔